0: एक भी कॉलर आया हलू ना कॉलर तरफ। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम दा गुलाम कंचाला खुश आयो।
0: अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। आदो मुझे केर गलाए पियो
1: नहीं आला दिन सुमरो
0: साईं मुझे केड़ा हाल ठीक है दा
1: अल्लाह जाय सा जाय सा तरस पे जो सॉन्ग बुदा
0: जी दा हुकुम कयो केड़ो सॉन्ग बुदा ڈول فقیر جی آواز میں ٹھیک ہے وڈی مہربانی میٹھا تاں سن شو میں شامل تھے ڈاڑو زبردست سانگ مجھے پلے لسٹ میں ہلے بھی تو انہیں انجوائے کرو

0: अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम।
0: अदो मुझे केर की थांगा गले रहे आयो
1: साईं हाफिज लक्ष्मी पे गराया फिरम मोरो का।
0: ओए हाफिज साहब केड़ा हालत है खुश है
1: साईं? अल्हम्दुलिल्लाह अल्लाह जाए एहसान तो मदायो किया तबीयत ठीक है तबीयत सही
0: है अल्हम्दुलिल्लाह अल्लाह जाए एहसान। किया लगंदो आए ता के असन जो ही शो
1: सर माशाल्लाह जबरदस्त है तवां जो को जुमे जे दिन ते 11 का 1 बजे ते शो होंदो है माशाल्लाह तमाम बेहतरीन है
0: जबरदस्त वडी मेहरबानी है ता के वणदो आए भला अच्छा ठीक है भला हाँ इन सजे शो में तो भले का भली गाल कड़ी लगनी या भी तुझी दाड़ी सुठी गाल है भी कुछ भी न गाना शाना का शेरो शायरी या ताँजा जेके भी आ दोस्त शामिल थे था मैसेज वगैरह यो कुछ भी न
1: ममताज
0: लाशरी जो ॾाढो सुठो इहो सॉन्ग आहे कोशिश कयां थो तोखे तुंहिंजे पसंद जो सॉन्ग ॿुधायां
1: इहो असांजे उस्ताद जी मनकबत ठहियल आहे असांजो उस्ताद आहे वीचारो वफ़ात करे वियो मरहूम हुनजी शायरी आहे या प्ले कजो دوستن ریس جان محمد ابرو صاحب سید انداز علی شاہ بخاری صاحب ائی وزیر علی سولنگی صاحب حافظ صاحب دلو صاحب یا جے کے بدن نا سبن کے سلام علیکم
0: اچھا ٹھیک ہے تمام ممتاز لاشری جو کلام جی فرمائش کی ہے کیڑے کلام جی اج بدھی چھڈ
1: کوئی نہ بدن نے ہن پکھی جو بولڑیوں
0: ہن پکھی جو بولڑیوں بالکل صحیح ادا وڈی مہربانی تاں اسن پروگرام میں شامل تھا لکھ کر لکھ احسان مجھے بیٹا

0: کمرشل بریک بعد ایک دفعہ بھی ہر وہاں سب نے سجنن کی خوش آمدید چون تھا پروگرام صحت جی گال جی مہرا پر ایف ایم 94 جو یہ آواز اواں جے سماعتن نے پہنچے پے اساں جے اسٹوڈیو میں موجود سن جو مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کو ہر اربع خمیس جمعہ چھنچر آچر سومر سومر تے صبح 10 کھا شام 5 وگے تائیں جرمن ہومے پیتھے کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹڑی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن ڈاکٹر صاحب جو نمبر یا اواں لائیو کال کے ذریعے جو شامل تھن چاہو تھا تو اساں جو نمبر اواں کے نوٹ کرائیں ہلوں تھا اواں کہیں بھی وقت ڈاکٹر صاحب سے رابطہ کر سکو تھا 0301 2196 51 پروگرام ہے صحت کی گال جی مہرا پور ایف ایم 94 جو آواز اواں جو سماعت میں پہنچ پی ڈاکٹر صاحب مختلف بیماروں جو ماہر ڈاکٹر ہے گردے پتے مسان کی پتھری نک کی ہڈی ودھل ہوجائے گلے جا گدود ودھل ہوجن ان سبھی بیماروں جو بغیر آپریشن کے ڈاکٹر صاحب کامیاب علاج کندا آہن ڈاکٹر صاحب جو خاص مہربانی آہن محبت آہن جو پہنجو قیمتی وقت کڈی کرے اساں جے اسٹوڈیو میں اچن تھا ڈاکٹر صاحب ڈاکٹر صاحب اسن جا مشہور و معروف ڈاکٹر آہن دم ہوجے سائیکو ہوجے الرجی ہوجے انن سبنی بیمارن جو ڈاکٹر صاحب کامیاب علاج کندا آہن ہے کالر لائن تے موجود آہے پروگرام میں کال جی طرح ویندا سی دسو کہ تھاں جو کالر ہوندو السلام علیکم
1: کڈ
0: وعلیکم
1: السلام
0: کیا حال ہے کیرا دعاؤں الحمدللہ کیر صاحب گلائے پیو منجا سائیں
1: مسئلو
0: حل تھی ویندو ہلیا جو سبھانے ڈاکٹر صاحب کے ڈیکھارے ونجو کو مسئلو کانے کا اواں جے ٹائم اچن چاہو تا صرف انگارے تے موکلا باقی ڈاکٹر صاحب تاں کے جو علاج کندو تاں جو بخار نزلو زکام الرجی ختم تھی ویندی گھنا نہیں تھین بخار کے
2: جیسے بالکل دیکھے یہ چند سے ایک تو کافی ڈاکٹرن کے ڈیکھارے چکو ہے تکلیف ودھندی پی وجے تو وہ روبرو ڈیکھارے ودھیک بہتر ہے تھدو پانی ترل شے سڑب چاور بند کر چھو
0: پروگرام ہے صحت جی گال جی مہرا پور ایف ایم 94 جو آواز وانی سماعت نے پہنچے پیو ڈاکٹر صاحب سن جو مشہور و معروف ڈاکٹر ہے مختلف بیماریوں جو ماہر ڈاکٹر اساں جے اسٹوڈیو میں موجود ہیں سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ڈاکٹر منظور حسین میمن صاحب اساں جے اسٹوڈیو میں موجود جے صحت بابت تواں کے جان دے رہا ہیں معلومات دے رہا ہیں ڈاکٹر صاحب جو خاص مہربانی ہیں محبت ہیں جو پنجو قیمتی وقت کڈی کرے اساں جے اسٹوڈیو میں ایندا ہیں ڈاکٹر صاحب دم ہوجے سائیکو ہوجے الرجی ہوجے مادے جی السر گوڈن جوڑن سندن جو سور فالج موہیڑا ان سبھی بیماروں جو کامیاب علاج کندا ہیں کالر لائن تے موجود ہے کال جی طرح ویندی السلام علیکم دعاؤں الحمد للہ کی صاحب گلائے پیو خوش آمدید چون تھا نثار صاحب کے نثار صاحب چھا پچھندا ڈاکٹر صاحب کان
3: زکام سی بیا
0: ڈاکٹر صاحب
2: جیسے بالکل روبرو ہی تو بہتر ہے فی الحال تھدو پانی ترل شے چاور کھٹی شے وغیرہ استعمال ہرگز نہ کن روبرو ڈیکھارے دوا وٹھا تو بہتر رہ
0: ڈاکٹر صاحب مختلف بیماروں جا ماہر ڈاکٹر ہیں فالج موہیڑا چہرے تے چھایوں چہرے جا داغ دبا چہرے جی خارش متھے جو سور نظر جی کمزوری نک کن دل جا مرض ٹی بی جلن قبض جگر جا مرض ہتھن پیرن جو سڑن فٹ فوڑیوں جسمانی کمزوری چٹری جی بیماری دڈ بخ جو نہ لگن دڈ ہکڑی خطرناک بیماری ہے بگ جو نہ لگن مردن عورتن جے پوشیدہ بیماری جو ڈاکٹر صاحب کامیاب علاج کندا ہیں ڈاکٹر صاحب اج جو اساں جو موضوع ہے فیٹی لیور کے حوالے سے یعنی لیور کے حوالے سے ہی ہے पर जेकॾहिं असां माज़रत सां थोरो दर मुताबिक़ जेकॾहिं ॾाण असांखे ॾींदा थी जेकॾहिं तव्हांजी महिरबानी थी जेकॾहिं हेॾो मुमकिन हुजे, छो जो हिकिड़ी ॾिठो आहे त जंहिंखे बि थिए थो त ॾाढो माना हिकिड़ो
2: परेशान हूंदो आहे,
0: रिंग वारो
2: बणिजी वेंदो आहे जंहिंखे असां रिंग वर्म चवंदो आहियूं, पोइ उनमें इंफेक्शन पैदा थी वेंदो आहे, उनजी केयर तमामु बहितरु उन सां करणु खपे, उनजी केयर तमामु ज़रूरी आहे। खाइण पीअण जे हवाले सां चांवर खटीशी आहे उहा हिकिड़ी क़िस्म जी, उन में कोशिशि इहो करणु घुरिजे जो टुवाल वग़ैरह उनजो माण्हू अलॻि इस्तेमालु करे, हर मरीज़ जेको आहे सो उनजो ऐं साबुण उनजो अलॻि इस्तेमालु हुजणु घुरिजे, ऐं खटीशे वग़ैरह हरगिज़ इस्तेमालु न करे। उनमें होम्योपैथिक में हुनजी कामयाबु ट्रीटमेंट आहे जेकी असां पेशेंट खे ॾींदा आहियूं, त कहिड़े क़िस्म जी बि ॾढ हूंदी आहे उहा हुनजी छॾे वेंदी आहे।
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेरापुर FM 94 जो आवाज़ तव्हांजे समाज में पहुचे पियो। डॉक्टर मंज़ूर हुसैन मेमण साहिब, सीनियर लेक्चरर, नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज ऐं अस्पताल नवाबशाह असांजे स्टूडियो में मौजूदु। डॉक्टर साहिबु, हर अरबा ख़मीस जुमे छंछरु आचर सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपुटरा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि। ॾस बिल्कुलु आसान आहे डॉक्टर साहिब जो, जेके कोटड़ी कबीर खां अचनि था बिल्कुलु शुरूआति में ई जेको पेट्रोल पंप अचे थो वधणपुटरा हुनजे साम्हूं आहे डॉक्टर साहिब जी क्लिनिक, या जेकी सेठारजा खां अचनि था डेपारजा रोड खां, या वरी जेके ठरी रोड खां अचनि था जेकॾहिं बाईपास खां फ्री अचनि था त उन्हनि जे लाइ बिल्कुलु बाईपास खां जीअं कोटड़ी कबीर खां दाख़िलु थींदो आहे टर्न खाई करे शहर में, त उते ई वधणपुटरा पंप ते ई जे साम्हूं ई डॉक्टर साहिब जी क्लिनिक आहे। या जेकी हालाणी जे तरफ़ खां अचनि था हालाणी रोड खां, या शहर ॾांहुं अचनि था सैलाबाद रोड खां अचनि था स्टेशन रोड ॾांहुं अचनि था, त उन्हनि जे लाइ बिल्कुलु आसानी आहे। वधणपुटरा पेट्रोल पंप मशहूरु आहे मेहरापुर शहर में, डॉक्टर साहिबु उते मौजूदु हूंदा आहिनि सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपुटरा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर। डॉक्टर साहिबु सिंधा मशहूरु मारूफ़ डॉक्टर आहिनि, दम हुजे, सहिको हुजे, एलर्जी हुजे, चमड़ी जी का बि बीमारी हुजे, ख़ासतौर ते जेके पथरी वारा हज़रात आहिनि उन्हनि जे लाइ इहा हिकिड़ी वॾी ख़ुशनसीबी आहे जो डॉक्टर साहिबु मेहरापुर में मौजूदु आहे। छो जो ऑपरेशन थियण खां बाद इंसानु अधु थी वञे थो, पर पिते जी पथरी हुजे ऐं या इन खां अलावा गुर्दे जी पथरी हुजे, मसाने जी पथरी हुजे, उनजो बग़ैर ऑपरेशन जे डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि। जिन जा वार छणी था वञनि पिया, या जेके वज़न जिन जो वधी थो वञे पियो, या जिन जो वज़न घटि आहे उन्हनि सभिनी, या जेकी नंढड़े कद वारा आहिनि जिन जो कदु नथो वधे, उन्हनि जो सभिनी बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु, सीनियर लेक्चरर, नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज ऐं अस्पताल नवाबशाह, जेकी हर अरबा ख़मीस जुमे छंछरु आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपुटरा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। असांजो लाइव कॉल जो नंबर 0301-9896-8051। अॼु जेको प्रोग्राम में असां जेको सहकारी आहे उहो आहे अहसन अली सियाल, जेको असांजो ऑपरेटर आहे ऐं उनजी इहा मोहबत आहे, डॉक्टर साहिब जी बि ख़ासि महिरबानी आहे जो पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में डॉक्टर साहिबु ईंदा आहिनि ऐं असांजे स्टूडियो में आया आहिनि। डॉक्टर साहिब जो जेको अॼु जेको मौज़ू आहे फैटी लिवर जे हवाले सां, डॉक्टर साहिबु फैटी लिवर माना जेको सिंधी में असांखे थोरो सम्झाइजो, जो असांजा बहराड़ी जा जेके माण्हू आहिनि कॾहिं कॾहिं लिवर लफ़्ज़ न आहिनि सम्झंदा, जीअं जहिड़ो असीं हुनखे सिंधी में चऊं, फैटी मिसाल में जीअं हुनखे नस न आहिनि सम्झंदा, त फैटी जो मतिलबु छा आहे इन ई मौज़ू जे हवाले सां। पर इन खां पहिरियां हिकिड़ी काल असां प्रोग्राम में शामिलु कंदासीं, बाद में इन मौज़ू खे कंटिन्यू ऐं रखंदासीं, जारी रखंदासीं। हे कॉलर लाइन ते मौजूदु आहे, अस्सलाम वालेकुम।
3: وعلیکم السلام
0: سائیں مجا کیر صاحب گلائے پیو
3: سائیں میر علی بلوچ گوٹ غازی خان کا بامڑن گوٹ کا تو گلایا
0: خوش آمدید چوندا میر علی بلوچ صاحب کے اسان جے بلوچ صاحب کے خوش آمدید چوندا بامڑن گوٹ کا بامڑن گوٹ یہ ٹھری والا بامڑیا کوئی بیا
3: جی جی ٹھری
0: والا اچھا ٹھری والا یا ظفر آباد والا یا انے پاس والا تھی سکن تھا مجا بھا چھا پچھندو ڈاکٹر صاحب کا
3: سائیں مجا ڈنڈڑو ان کے جو کو
0: मसलो मसलो बि पुछोसि ऐं हल बि पुछोसि, पर इहो वरी मां तव्हांखे इहो अॻु में ॿुधाए थो छॾियां, इन जो हल डॉक्टर साहिब वटि मौजूदु आहे, जो मां हाणे हाणे अनाउंस करे वियो आहियां, त जंहिंजा वक़्त खां पहिरियां वार अछा थियनि था उनजो इलाजु डॉक्टर साहिब वटि मौजूदु आहे। ॿुधो FM ॿुधो, डॉक्टर साहिबु तव्हांखे ॿुधाईंदो या हाणे हिते जो हिते ॿुधी सघो था। जी डॉक्टर साहिबु
2: جیسے بالکل دوا جو موجود ہونی ہے اصل میں کاز آف ریزن جے کدے اسا ونجو تو وہ یہ ہوندو ہے تے ایک تے ہیریڈیٹی میں یہ ہوندو ہے جن جی ابن ابے کے یا والدین کے یہ مسئلہ ہوندو ہے تو اولاد میں یہ ٹرانسفر تھی ویندو ہے یا کچھ جو ہے سو الرجی جو مسئلہ ہوندو ہے نزلہ زکام جے کرے بھی جو ہے سو پرانو نزل و زکام رہندو ہے ان کے کرے بھی یا دماغی کمزوری تھی ویندی ہے ان کے کرے بھی کچھ بیماری ہوندی ہیں ان کے سائڈ افیکٹس کے کرے کچھ دواؤں کے سائڈ افیکٹس کے کرے کچھ ماحول کے کرے لیکن وہ جدید چھو جو اصا ہومیوپیتھک جی علاج جی وضاحت کروں تو ہومیو میں یہ ہوں تو اصا مریض کے ڈسی دوا ڈیندا ہوں مرض کے ڈسی مریض جدید ساموں ہوں ان کو جدید ڈائگنوز کرتا ہوں تو ان کے تحت ہی پہنچی ان کے دوا ڈیندا ہوں ان کے کرے ادے کے یہ مشورہ ڈیندی تو ننڈے کے پہری فرصت ساموں ڈیکھارے چھے تو ان کے حساب سے اصا وٹ ان کی دوا پیڑ کی ہوں آئل ہوں مساج جا شیمپو ہوں ان کے ڈیندے ان شاء اللہ تعالیٰ بالکل ٹھیک تھے
0: پروگرام سے اج جی گال ایک بیو کالر لائن تے موجود ہے کال ادھر ویندا سی السلام علیکم کال ڈاکٹر صاحب ڈراپ تھی ہوئی ہے پروگرام ہے سے اج جی گال 03011 9891 ایک بیو کالر لائن تے موجود السلام علیکم سائیں ریڈیو سیٹ کے بند کیو مجھے میٹھا مجھے سجن سائیں ریڈیو سیٹ کے بند کیو وعلیکم السلام ریڈیو سیٹ کے بند پرے تھی ونجو بند کیو نہ کال ڈراپ تھی ویندی مجھے بھا وعلیکم السلام جی مجھا سائیں حکم کیو بھا کیر صاحب گلائے پیو ہیلو
2: ہن کال سیٹ ہی بند کر چھڑی سائیں
0: ہیلو السلام علیکم پروگرام ہے صحت کی گال ڈاکٹر منظور حسین میمن صاحب سن جو مشہور معروف ڈاکٹر اساں جے اسٹوڈیو موجود ڈاکٹر صاحب بغیر آپریشن جے گردے جی پتھری ہوجے مسان جی پتھری ہوجے پتے جی پتھری ہوجے ان جو کامیاب علاج کندا ہیں 03011 9891 ایک کالر لائن دے موجود ہے السلام علیکم
4: وعلیکم السلام سر کیا حال
0: دعاؤں الحمدللہ کیر صاحب گلائے پے منجا سائیں
4: مہربان پردی تو گلے ہیں
0: خوش آمدید چوں تھا مہربان صاحب کے چھا پوچھندا بھا ڈاکٹر صاحب کا
4: ننڈڑو آئے تو کے ہوندے ہیں 12 سالن جو بخار نے چھڑے کون دو
0: اچھا بخار چھڑے اس کون دو کہ رپورٹ وغیرہ کرائیں ہن
4: تے نے تو سور تھوڑا نارمل رہے اس تو
0: اچھا رپورٹ کرائیں ہن ٹیسٹ ہوں
4: رپورٹ ہن کرائیں ہن ملیریا تو ہن کورس کرائیں اس دے